0: السلام علیکم سامعین، این ایچ کے ورلڈ جاپان سے پروگرام پیش خدمت ہے، آئیے جاپانی بولیں۔ میں ہوں آپ کا میزبان محمد انور،
1: اور سامعین میں ہوں ہراش باغ۔ اس پروگرام کے ذریعے آپ جاپانی زبان کے دلچسپ اور کارآمد جملے سیکھ رہے ہیں۔
0: آج کا 31واں سبق دوسروں کو مل کر کچھ کرنے کی دعوت دینے سے متعلق ہے۔ پروگرام کے آخری حصے میں ہم نینجا کے بارے میں بتائیں گے۔
1: جاپانی ثقافت کا شوقین امریکی شہری مائک کائتو کے ساتھ نینجا میوزیم جانے کی منصوبہ بندی کر رہا ہے۔ وہ سفر کی تفصیلات کے بارے میں مشورہ کرنے کے لیے ہاروسان ہاؤس آیا ہے۔
0: تو آئیے سبق نمبر 31 کا مکالمہ سنتے ہیں۔
2: 今度の土曜日カイトと忍者博物館に行きます。マイクさんは本当に忍者が好きですね。はい、みんなで一緒に行きませんか。あ、土曜日はちょっと私も授業があります。残念。じゃあ2人で行こう。
0: اب ہم اس مکالمے کی وضاحت کرتے ہیں۔
1: مائک تام اور میاں سے کہتا ہے،
2: カイトと忍者博物館に行きます。
0: اس ہفتے کو کائتو کے ساتھ نینجا میوزیم جاؤں گا۔
1: میاں کہتی ہے،
3: مائک سان وا ہونتو نی نینجا گا سکی دس نے۔
0: مائک سان، آپ کو واقعی نینجا پسند ہے۔
1: مائک ان کو ساتھ چلنے کی دعوت دیتا ہے۔
2: ہائے، مینا دے ایشو نی ایکی ماسن کا۔
0: جی ہاں، سب ایک ساتھ نہ چلیں۔
1: میاں افسوس کرتے ہوئے کہتی ہے،
3: دو یو بی وا چوٹو۔
0: او، ہفتے کو ذرا۔
1: تام بھی کہتی ہے،
4: واتاشی مو جوگیو گا اریماس۔
0: میری بھی کلاس ہے۔
1: کائتو کہتا ہے،
2: زاننے،
0: افسوس۔
2: جا فتاری دے ایکو،
0: پھر ہم دونوں ہی چلیں گے۔
1: تام اور میاں کا نینجا میوزیم کے لیے وقت نہ نکال سکنا افسوسناک ہے۔
0: مائک اور کائتو جس نینجا میوزیم جانے کی منصوبہ بندی کر رہے ہیں وہ میے پریفیکچر میں ہے۔ ایگا اوینو نامی وہ علاقہ نینجا کے آغاز کے علاقے کے طور پر جانا جاتا ہے۔ اس میوزیم میں نینجا ہاؤس کے ٹور سے لے کر نینجا شو تک بہت کچھ ہے۔ تو آئیے آج کا مکالمہ ایک بار پھر سنتے ہیں۔
4: 今度の土曜日カイトと忍者博物館に行きます。マイクさんは本当に忍者が好きですね。はい、みんなで一緒に行きませんか。あ、土曜日はちょっと私も授業があります。残念。じゃあ2人で行こう。
1: آج کے سبق کا کلیدی جملہ ہے، سب ایک ساتھ نہ چلیں۔
2: ایشو نی ایکی ماسن کا۔
1: اگر آپ اسے یاد کر لیں تو اسے استعمال کرتے ہوئے دوسروں کو مل کر کچھ کرنے کی دعوت دے سکتے ہیں۔
0: ایشو نی کے معنی ہے ایک ساتھ یا مل کر۔ ایکی ماسن فعل ایکو یعنی جانا کا نفی کا شائستہ صیغہ ہے۔ اس کے ساتھ سوالیہ لفظ کا لگانے سے یہ کسی کو مل کر کوئی کام کرنے کے لیے مدعو کرنے کا انداز بن جاتا ہے۔ آج کا نقطہ یہ انداز ہے، ایشو نی ایکی ماسن کا، یہ فعل کی ماس شکل میں ماس کو ماسن میں بدل کر اس کے بعد کا لگانے اور اسے اٹھان کے ساتھ ادا کرنے سے بنتا ہے۔
1: تو سامعین سنیے اور دہرائیے۔ ایکی
5: ماسن کا، ایشو نی ایکی ماسن کا۔
0: اب ایک ساتھ کھانے کی دعوت دینے والا ایک مکالمہ سنیے۔
6: こんばん、一緒にご飯を食べに行きませんか。いいですね、行きましょう。
0: اور اب اس مکالمے کی تشریح۔
6: こんばん、一緒にご飯を食べに行きませんか。
1: آج رات ایک ساتھ کھانا کھانے نہ چلیں۔
0: こんばん یعنی آج رات، ایشونی یعنی ایک ساتھ، گوہان کا مطلب ہے کھانا، اور گوہان او تاوینی اکو یعنی کھانا کھانے کے لیے جانا۔ اس میں فعل اکو یعنی جانا کو اکی ماسن کا میں تبدیل کر کے مدعو کیا جا رہا ہے۔
1: ٹھیک ہے، چلیں۔
0: ای دس نے کسی کی بات سے اتفاق کرنے کے لیے استعمال ہوتا ہے۔ اکی ماشو فعل اکو کی ماشو شکل ہے۔ اس مکالمے میں یہ ساتھ جانے کی دعوت قبول کرنے کے لیے استعمال ہوئی ہے۔
1: सबक नंबर 22 में कोई काम साथ करने की दावत देने के लिए फेल की मशहूर शक्ल इस्तेमाल करने का बताया गया था. मसलन शाशी ओ थोरी मशो यानी एक साथ तस्वीर बनाए. तो बताइए कि मसेंका और मशो में क्या फर्क है.
0: मशो में मुखातिब से अपनी दावत कबूल करने का हल्का सा इसरार शामिल होता है, जबकि मसेंका मुखातिब की दस्तियाबी या रजामंदी मालूम करने का एक शाइस्ता अंदाज है.
1: तो सामिन सुनिए और दोहराइए.
5: गोहान ओ तबे नी इकिमासेंका? इश्शो नी गोहान ओ तबे नी इकिमासेंका? कोनबान इश्शो नी गोहान ओ तबे नी इकिमासेंका?
1: जी सामिन, उम्मीद है आपने जुमलों को उम्दगी से दोहरा लिया होगा.
0: अब एक और सूरत हाल में दावत देने की मशक करें. फर्ज करें आप कहना चाहते हैं सब मिलकर बारबेक्यू ना करें. सब मिलकर की जापानी है मीन ना दे, और बारबेक्यू करने को कहते हैं
5: बारबेक्यू ओ सुरु. बारबेक्यू ओ सुरु
0: फेल सुरु की मास शक्ल होगी
5: शिमास. शिमास
0: तो सामीन कोशिश करें.
2: मीन ना दे बारबेक्यू ओ शिमासेन का? मीन्ना दे बारबेक्यू ओ शिमासेन का?
1: जी सामीन, उम्मीद है आपने दुरुस्त जुमला बना लिया होगा.
0: अब इजाफी मालूमात का कॉर्नर. आज के जुमला मिया ने माइक की दावत शाइस्तगी से रद्द करने के लिए इस्तेमाल किया है, इसे इसी तरह याद कर लीजिए.
3: दोयोबी वा चोत्तो.
0: चोत्तो के लफ्जी मायने हैं जरा या कुछ, लेकिन अगर आप इसके आखिरी हिस्से को सुर नीचा करते हुए खींचकर यूं कहें चोत्तो, तो इसका मतलब होता है कि आप कुछ कहना चाहते हैं लेकिन हिचकिचा रहे हैं. ये तरीका आमतौर पर किसी की दावत को शाइस्तगी के साथ रद्द करने के लिए इस्तेमाल किया जाता है. यानी दोयोबी वा चोत्तो का मतलब है कि हफ्ता मेरे लिए जरा मुश्किल है.
1: अब इसे मुख्तलिफ अफराद की आवाज में सुनिए.
2: दोयोबी वा चोत्तो.
6: दोयोबी वा चोत्तो.
2: दोयोबी वा चोत्तो.
1: जी सामिन, अब आपकी बारी है, तो सुनिए और दोहराइए.
5: दोयोबी वा चोत्तो.
0: अब आज का मकालमा एक बार फिर सुनते हैं. उस हिस्से पर खुसूसी ध्यान दें जिसमें माइक दूसरों को साथ चलने की दावत दे रहा है.
2: कोंदो नो दोयोबी काइटो तो निंजा हकुबुत्सुकान नी इकिमासु.
3: माइक सान वा होंतो नी निंजा गा सुकी देसु ने.
2: हाई, मिन्ना दे इश्शो नी इकिमासेन का?
4: आ, दोयोबी वा चोत्तो. वाताशी मो जुग्यो गा अरिमासु.
7: जान्नेन. じゃあ2人で行こう。
2: マイクと一緒にポップカルチャ
1: ー。अब माइक के साथ पॉप कल्चर का कॉर्नर. आज का मौजू है निंजा.
0: निंजा मौजूदा दौर के जासूसों या खसूसी दस्तों की मानिंद थे. निंजा की तारीख इसरार की धुंध में लिपटी हुई है. ताहम ये 15वीं से 16वीं सदी के दरमियान जापान में जंगजू सरदारों के दरमियान लड़ाइयों के दौर में सरगर्म थे. मिए प्रीफेक्चर के इगारियो निंजा और शिगा प्रीफेक्चर के कोगारियो निंजा ज्यादा मशहूर हैं.
1: निंजा अपने मखसूस हुलिये के लिए मशहूर हैं,
0: लेकिन वो छुपकर दुश्मन के इलाके में दाखिल होने के लिए अक्सर सौदागरों, भिक्षुओं या घूम फिर कर तमाशा दिखाने वालों का भेस बदलते थे.
1: उनके पास जादू या हाथ की सफाई जैसे बहुत से हुनर भी तो होते थे.
0: मांगा यानी कार्टून की किताबों ये फिल्मों में दिखाई जाने वाली ज्यादातर चीजें तो बाद में बनाई गई कहानियां हैं, लेकिन कुछ खुफिया हुनर उनके पास जरूर मौजूद थे. उनमें से एक धात का बना हुआ सितारा शुरीकेन या निंजा स्टार फेंकना था. वो पांव की चाप पैदा किए बगैर चलने और दुश्मन की नजरों से ओझल होने के लिए धुएं के बम इस्तेमाल करने जैसे हुनर भी जानते थे. निंजा अद्वियात और मौसमों के इल्म से भी खासी वाकफियत रखते थे. इसके अलावा वो अपने मिशन की अंजामदही के लिए इंसानी नफसियात पर असरअंदाज होने जैसी तकनीक भी इस्तेमाल करते थे. जंगजू सरदार ने जासूसी सरगर्मियों के माहिरीन के तौर पर अहमियत देते थे, लेकिन उनके बारे में ज्यादा मालूमात दस्तियाब नहीं है. ये पुरासरियत भी इनकी मकबूलियत की एक वजह है.
1: निंजा जापान की तारीख सकाफत का एक दिलचस्प मौजू मालूम होता है. मैं इस बारे में मजीद मताला करूंगी. अगले सबक में माइक और काइटो मिए प्रीफेक्चर में वाके निंजा म्यूजियम पहुंचते हैं.